آخر بندہ زندگی دی بازی ہار جائے گا. نام تو بنا سکھی نہ ہو سکے گا. بہت بڑا سکھ ہے ہوں گالے کو چکھن نو ہی تیار نہ ہوئے. کوئی وہ سکھ لین نو ہی تیار نہ ہوئے. ایک ساخی کہندے نے کوئی بندہ سی لکڑا کٹن جاتا ہے. لکڑا دی پنڈ چکتا ہے چک کے لے جاتا ہے گھر جا کے اس لکڑا دی پنڈ نو ویچتا ہے کوئی دو ٹکے اس دے وٹ کے روٹی چل جاتی. راہ وچ ایک مہاتما بھی روز ملتے ہیں کدے آدھے ہیں کدے جانے ہیں مل پہ یہ سر چکا کے انہوں کا آدر بھی کر چڑتا. ایک دن مہاتما نے راہ روک لیا کہنے لگے کیوں پیارے آ یہ ساری عمر لکڑا ہی ڈھونڈا رہے گا. کہنے لگا جی ہور کی کراں. کہنے لگے نگل چو نکلیا جنگل میں آیا لکڑا لے گیا ویچ لیا روٹی چلا لی چل جاتی ہے کہندا جی کوئی نہیں چل. کہنے لگے پھر کوئی ہور ادم کر لکڑا ہی ڈھونڈا رہے گا. کہنے لگا جی ہور کی کراں دسو صاحب. او مہاتما کہنے لگے سنت کہنے لگے انج کر اس جنگل دے ذرا اگلے حصے چ گہرے حصے چ ذرا اگلے پاسے جاویں گا نا اتھے تینوں مٹی چ کچھ ہرا ہرا نظر آئے گا. جتھے مٹی وچ ہرا ہرا انس ویکھے نا اس مٹی وچ چاندی دا انس ہے. اس مٹی نو چھان کے چاندی کڈ لے تیرے دکھ دور ہو جان گے تیری بھکھ دور ہو جائے گی. حیران ہو گیا اکھاں چمک پئیاں. اج لکڑا نہیں کٹیاں لکڑا کٹن دی بجائے گہرے جنگل دے اندر چلا گیا. مٹی دی پچھان کردا کردا اس ٹھکانے تے پہنچ گیا جتھے واقعی مٹی دے وچ کچھ ہرا ہرا سی کچھ نیلی نیلی بہا پیندی سی. اس مٹی نو پٹیا پچھانے آ چاندی جاپی چوکھی ساری مٹی کٹھی کر کے گھر لے آیا. توتا سیک دتا گالیا اس نو چاندی دے کڑ نظر آئے چاندی مل گئی. سارا گھر خوشیاں نال بھر گیا. چاندی لے کے بازار گیا پیسے وٹے نے گھر دی بھوک دور ہو گئی. روز ہن لکڑا لین نہیں جاندا چاندی لین جاندا. اخیر جانور رکھ لیا اودے اتے بھار لد کے اس مٹی دا لیاوندا ہے چاندی دا. ساہوکار بن گیا. ایک دن مٹی لے کے آ رہے ہیں مہاتما پھر مل پئے. کہنے لگے کیوں سجنا مٹی ڈھوئی جانی ہے. کہنے لگا جی مٹی تھوڑا ہے چاندی اس مٹی چ بہت ساری چاندی. کہنے لگے پھر بھی مٹی ہے نا باوے چاندی ہے تا مٹی نا. جی مٹی ڈھونی ہے تو انج کر تھوڑی جی کوشش ہور کر تھوڑا جا جتن ہور کر ذرا کو اگے جاوے پہاڑ دیا انہاں نیوانا دے وچ پہاڑ دی وادی دے وچ ذرا کو کھیچل کر کے جاوے تو اتھے سونے والی مٹی بھی ہے. تینوں ذرا دور جانا پائے گا تھوڑا چڑھائی رہائی کرنی پائے گی سونے والی مٹی بھی ہے. کہنے لگا جی پہلا کیوں نہیں دسیا. کہنے لگے ہن جو دس دیتا ہن چلا جائے. چاندی والا پاسا لنگ گیا چاندی والی تھان تے نہیں کھلوتا سونے والی تھان تے جا اٹھ گیا. اوتھے مٹی پٹی مٹی وچوں سونا چڑکدا ہے لے آیا گالیا سونا کڈے. ہن سونے دا وپاری ہو گیا سراف ہو گیا بہت وڈا وپاری بن گیا پیسہ ہی پیسہ ہے تن نال گھر بھر گیا. پھر ایک دن مل پئے کہن لگے مٹی ڈھوئی جانی ہے. کہن لگا مٹی دا نام کو سونا کڈن والی چیز نو مٹی دا نام کو. کہن لگے پھر بھی مٹی ہے. کہن لگا پھر ہور کی کراں. کہن لگے ہور اگے جا آ دو چار پہاڑیاں لنگ جاویں نا تے اگے ندی دے کنارے دے اوپر پتھراں دی پچھان تینوں میں دس دینا. انہاں پتھراں دے وچ ذرا کوئی گو نال ویکھے گا تینوں ہیرے وی مل جان. کہندا تساں ویکھے نے. کہن لگا ویکھے نے تاں ہی دسو. تھوڑا جا جتن کر ٹکانا دس دتا. اج سونے والا تھاں بھی لنگ گیا اتوں دی لنگ گیا ہیریاں والی تھان تے جا پہنچیا. چھان چھان کے ریتا چھان چھان کے مٹی ڈول ڈول کے پتھرا نو ہیرے کٹھے کیتے نے. اج اس جانور دے اتے آپ چڑھ کے آیا شان نال بوجھے چ ہیرے پائے ہوئے کھیسا بھریا ہیریاں دے نال پہاڑ تھوڑا ہے مل بہت ہے. ہن سراف نہیں چوری بن گیا جواہرات دا وپاری بن گیا. اگے پیچھے تن دی ریل پیل ہو گئی. پھر مل پا ایک دن کیوں سجنا پتھر ہی ڈوئی جانے نے. کہندا جی کاہدے پتھر ایک ایک ہیرے دا ہزاراں روپے مل ہے تسی پتھر کہندے ہو. کہن لگے پھر بھی پتھر ہی. کہن لگا اے مطلب اس تو اگے کچھ ہور بھی ہے. کہن لگے ہے اس تو اگے بھی کچھ ہے. کہن لگا او کی ہے ہیریاں تو قیمتی انہاں رتناں تو قیمتی بھی کچھ ہے. کہن لگے ہاں او جیڑی اس تو اگلی پہاڑی ہے نا اودی چوٹی تے ہے. کہن لگا کی ہے. کہن لگے ساڈی کٹیا ہے اوتھے. کہن لگا گل کی ہوئی کٹیا تہاڈی کٹیا وچ کی ہے ہیریاں تو قیمتی کی ہے. کہن لگا اوتھے آویں گا تا
महात्मा कहन लगी उथे आवे जेड़ी हवा उथे चलती है जेड़ी खुशबू उथे मिलती है जेड़ी शांति ते टिकाव उथे मिलता है आखिर तो मैं उथे चुकी पाई कोई गल ही है कहन लगा फिर भी दसो तो सही कहन लगी उथे एकांत है उथे मैं आप रल के प्रभु दे गुण गावांगे उथे शांति है कहन लगा जी शांति तुसी रखो गल बनी है हुण तां की करना है शांति नूं सोने पैरा थले लताड़ के लंघ आना चांदी पैरा थले लताड़ के लंघ जाना हीरे कठे कर रहे हैं मौज बनी है शाह जी लोग करते ने मैं ता सोच रहा कि इस इलाके दी सारी जागीर खरीद के राजा बन के बैठ जावा ते तुसी पहाड़ दी चोटी ते चढ़ा के शांति दियां गल्लां करदे जे कहन लगे ओ भी वेख ता सही चांदी भी वेख ली लकड़ा भी वेच लिया सोना भी वेच लिया हीरे भी वेख लिया तू एक बार आ ता सही उथे कहन लगा तुसी आ चांदी हीरे ते सोने क्यों नहीं चुकते कहन लगे सारे लताड़ के उथे पहुंचे आए उथे पहुंचन तो बाद ए सारे पैरां दे रोड़ जापदे ने हुण इन्हां वल ध्यान नहीं जांदा उथे जाण तो बाद इन्हां दा मुल पता लगा कुछ भी नहीं जो कुछ उथे है ओ इन्हां विच कुछ नहीं चल एक बारी वेख ता सही सोची पै गया सोचिया जे ए बंदा एक बारी उथे पहुंच गया ते मुड़ गया सारा कुछ छड्ड गया किते ऐसा ना होवे मैं उथे चला गया मेरा भी सारा कुछ जांदा रहे ए सारा कुछ मेनू भी छड्डना पै जावे कहन लगा रहण दिओ इथे ही ठीक है काम उस पहाड़ की चोटी ते तुसी शांति पाओ कि मेरे जान नाल तुहाडी शांति भंगड़ा हो जाए मैनू रहण दिओ तुसी नहीं गया वाकई बंदे दी यही हालत ए शांति दे राह ते जान के नहीं जाना चाहुंदा सिमरन दे राह ते जान के नहीं जाना अपने आप जान के बंधना च अपने आप नूं पाई बैठा ते साहब कहंदे ने मिलेगा की साहब कहंदे ने खोजत खोज सोधत सोधत सोध तत विचारे नाम बिना सुख नाहे सर पर हारिया आवे जाहे अनेक मर मर जन्म ते बिन पूजे सब बाद जोनी परमते एवे जूना च भटकते ने बंदे मोह माया च फसे होए हालांकि गुरु नानक तन गुरु नानक तेरी रहमत का शुकराना किन्ना को करिए लोका ने एकांत जेड़ी शांति पाई साहब तेरी कृपा दे नाल तेरे प्यार वाले सिखा ने धन दे ढेरां दे उत्ते बैठ के शांति प्राप्त की तेरा राय बुलार राज करदा भी सुख लैंदा है क्योंकि तू नाम दे दिता उन्हूं नाम जपना आ गया राज भी करी जांदा नाम भी जपी जांदा तेरा राजा शिवनाम नाम भी जपी जांदा है राज भी करी जांदा तेरा राजा सुधर सैन राज भी करी जांदा है नाम भी जपी जांदा ये तो तेरी जुगत है मेरे सतगुरु कैसी कमाल की गल है कि सारा कुछ पैरां थले रख के उत्ते बैठ के नाम जपी जाने भगती ते सिमरन का आनंद लेना ते जेड़ा बंदा नहीं ना उस पासे जुड़ सकिया उन्हें सोचना चाहिए कि ऐसी गल तो नहीं कि पदार्था ने मोह माया ने अंदर ऐसी थां बना ली हो कि नाम के हिरदे च वसन की थां ना रही हो ते थां बनानी पेगी नाम वास्ते सिमरन वास्ते हिरदे च थां बनानी पेगी छड़ना कुछ नहीं संसार का छड़ के पहाड़ा ते चढ़न की सानू लोड़ कोई नहीं पर सानू हिरदे चो कढ़न की लोड़ है माया छड़नी नहीं क्योंकि पावन बाणी च ऐसा भी आया है कई बार बंदियां कोलों गलती भी हो गई है माया तो छड़ गए ने राज तो छड़ गए ने उदासी सन्यासी हो गए ने साधु हो गए ने लेकिन इथे हुक्म करना छड़ गए ने महल छड़ गए ने राज छड़ गए ने बाहर आश्रम बना के बह गए चेले इकट्ठे कर लेने वो जिहड़ा हुक्म इथे महला च चलता सी उथे आश्रम च चलता इथे धन पदार्थ की रेल पेल सी उथे पूजा की रेल पेल इथे हंकार राजदा सी उथे हंकार त्यागदा है और बहुत साधु तुहानू मिलणगे ऐसे जेड़े कहंदे ने मेरी इन्नी जागीर सी मैं छड्ड के आया छड्डिया नहीं जे छड्डिया हुंदा ते ना कहनू लैना मैं अपने महल माड़ियां मिलां छड के आया नहीं छड्डियां तेरे कोल छड्डियां गईयां नहीं आईयां पहला तैनूं पकड़दा हंकार सी मेरियां मिलां ने मेरा राज है मेरा भाग है मेरी दौलत है हुण तैनूं छड्डण दा हंकार है मैं इन्ना कुछ छड्ड के आया त्याग दा हंकार पावन बाणी कहिंदी माया तजी तो क्या भया जो मान तजिया नहीं जाए पहला तेन माया ने खादा सी हुण तेन मान ने खादा है अगे माया पकड़दा हंकार सी हुण तेन मान दा त्यागण दा मान है त्याग दा हंकार है कई साधु भी इसे तरह त्यागी होके भी इस चक्कर च मरदे पए ने कि नाम दी हिरदे च थां नहीं बनदी ते जे बंदा किते हिरदे च थां बना सके ना नाम दी रवे संसार विच माणे सारा कुछ खाए पीए मौज करे लेकिन हिरदे च थां ना देवे पदार्था नूं हिरदे च थां ना देवे स्वाद सोने दा ना बन जावे स्वाद नाम दा ही बने स्वाद पदार्था दे खाण दा ना बने स्वाद नाम दा ही बने खावे शरीर वास्ते पहने शरीर वास्ते वरते संसार वास्ते लेकिन रस नाम विचो लवे ओ साहब कहंदे ने ऐसा
ਬਾਗਾਂ ਵਾਲਾ ਬੰਦਾ ਜਿਸਦੇ ਹਿਰਦੇ ਚ ਨਾਮ ਵਸਿਆ ਉਹ ਤਾਂ ਆਨੰਦ ਲੈਂਦੇ ਨੇ, ਲੇਕਿਨ ਕੁਛ ਲੋਕ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਇਹ ਸਵਾਦ ਨਹੀਂ ਆਇਆ, ਜਿਨ੍ਹਾਂ ਚੱਖਿਆ ਹੀ ਨਹੀਂ, ਚੱਖਣ ਦੇ ਰਾਹ ਤੇ ਪਏ ਹੀ ਨਹੀਂ, ਆਵੇ ਜਾਹੇ ਅਨੇਕ ਮਰਮਰ ਜਨਮ ਤੇ ਬਿਨ ਪੂਜੇ ਸਭ ਬਾਦ ਜੋਨੀ ਭਰਮ ਤੇ। ਹਾਂ, ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਗੁਰੂ ਮਿਲ ਗਈ ਹੈ, ਸਤਸੰਗਤ ਮਿਲ ਗਈ ਹੈ, ਸਾਧੂ ਦਾ ਰੂਪ